संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा

स्पष्टीकरण मार्फत र सोको लिखित जानकारी समितिले गराउन

समस्तीपुर विगत युनि चार शिक्षा अभियान तथा प्रजनन स्वास्थ्य सम्बन्धी सबै जानकारी तथा सकरण र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।

CIN

Gracias.

ustedes, ¿cuál es lo que va a tener?

0: city kata Filipina.
1: Right.

सत्य तो खाई थोड़ी

Yeah.

0: کسی کے لیے
1: ہمارے میں گیٹر آ گیا میں پہلے گیٹر چلا گیا پھر میں نے

0: साथ बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमानव जानकी गाउँपालिका बाटोबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। बाँसकरी र दमौलीमा परम्परागत हरेली पूजा। बाँसकरी नौमा छुटेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई पुनर्वास दर्ताका लागि निवेदन आह्वान। कमैया महिला जागरण समाज नेपालले 32 जना श्रमिकका बाल बालिकालाई छात्रवृत्ति वितरण। लुम्बिनी प्रदेशमा साता भित्र मन्त्री परिषद विस्तार हुने। रोयल्टी विभागमा रेडियो माथिको कार्यवाही रोक्न सर्वोच्चले अन्तिम आदेश। बाँसकरी नगरपालिका वार्ड नम्बर 4 मदाहा र वार्ड नम्बर 6 दमौली गाउँमा परम्परागत हरेली पूजा गरिएको छ। बर्खे खेतीको सुरक्षा, धान बालीमा रोग किरा नलागोस्, बाली सकियोस् तथा किसानको उब्जनीमा राम्रो वृद्धि होस् भन्ने कामना सहित गाउँको साझा पूजा देवता अर्थात भूमिदेवको विधिपूर्वक पूजा गरिएको छ। हरेली पूजामा देशभन्दा गुरुवा हलैदा थारू, तेस्रोका ठग्गा थारू, गर्भर शङ्कर थारू, अगुवा सुमन थारू, भनरिया रामबेन थारू, लेखनलाल मिना थारू तथा स्थानीयहरूको सहभागिता रहेको थियो। मतागाउँमा 162 घर दुलीबाट पूजा गर्नका लागि 100 रुपियाँ संकलन गरी पूजा गरिएको गर्भर शङ्कर थारूले जानकारी दिनुभयो। बाँसकरी नगरपालिका वडा नम्बर 9 भूमिहीन दलित सुकुमवासी तथा अव्यवस्थित बसोबासीको लागत संकलनका लागि छुटेका व्यक्तिहरूलाई पुनर्दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ। वडा नम्बर 9 बसोबास गर्दै आएका तर यसअघि लागत संकलनमा छुटेका भूमिहीन दलित सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले वडा कार्यालयमा आवश्यक कागजात सहित निवेदन दर्ता गर्न वडा कार्यालयले अनुरोध गरेको छ। वडाभित्रका वास्तविक लाभग्राही कोही पनि यो लागतबाट लगत संकलनबाट नछुटुन् भन्ने उद्देश्यले पुनः दर्ताका लागि अवसर प्रदान गरेको वडा अध्यक्ष चन्द्रबहादुर शाहीले जानकारी दिनुभयो। यदि सबैलाई समयमै वडा कार्यालयमा उपस्थित भई निवेदन दर्ता गराउन आग्रह गर्नुभयो। अहिले महिला जागरण समाज नेपालले 32 जना श्रमिकका बाल बालिकालाई छात्रवृत्ति वितरण गरेको छ। जसमा बाँसकरी नगरपालिकामा 8 जना, बलिया ताल गाउँपालिकामा 9 जना र गुलरिया नगरपालिकामा 15 जना श्रमिक बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको हो। अनौपचारिक क्षेत्रमा काम गरिरहेका अभिभावकको छोराछोरीलाई आर्थिकका कारणले ती बाल बालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो। छात्रवृत्तिमा झोला, जेम्टी बक्स, डटपेन, कपी, सर्ट प्यान्ट, जुत्ता, मोजा गरी 3 पालिकाका 32 जना बाल बालिकाहरूले 96,128 रुपियाँ बराबरको सामग्री वितरण गरेको छ। बाँसकरी नगरपालिकाका उप प्रमुख इन्दिरा चौधरी।
1: काम होला, त्यसको नराम्रो काम गर्नु पनि नराम्रो होला, एउटा

Thank you.

घरको मान्छेलाई धेरै मिस गर्छु भने हामी रुने पर्नु पनि पाएन।

0: Jeffrey Sachs hat die Fortschritte in Kosovo gemacht. Er hat etwa drei Kantonsgeberhäuser und hat seine Sanktionen in die Kosovo-Sommerrechte anzeigen davon.
1: Radio Kubaba FM Dwara, Sajid Mazari Sardis.
2: आज हामी पहिलो जानुपूर्वको दक्षिण टुक्राईमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँडा काट्नेमा कहिले फाटेको छ भने ढाँडा पराजिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
2: पहिलोका पनि लक्षण हुन्छन् न भनेको हामी यता पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा घमेलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
2: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्छ?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यति नै हेरिहाल्नु मिलेन।
3: त्यस्तो गल्ती त झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर आउनु गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, मैले भनेको कुरा सही हो।

¡Vamos a

Thank you.

Thank you.

0: y pues ahí sale.
1: Gracias.

रेडियो पूर्वाधार एफएम द्वारा सबै प्रसारित सन्देश

दिखाओ तिमीको जस्तो सकिएको तिमीहरूलाई नेपालको पार्टीमा दिखा शासनको विषय हुन्छ यसको रक्षा गरेका सबैको प्रवृत्त गरिरहेको छ यी कसैले निकाइकै छ्याएर तर कसैले पाठले भारतीय नेपालमा शिष्टाचारले निषेध गरेको छ जस्तो भइसकेको छ रक्षा गर्नु गाडी सामेलि छ

Thank you.

Thank you.

看出现了天，请他下回变大力。另外什么刚才那边吵的是今天是谁说的，我们旁边那边对天了，原来是没谁说的，对

0: 생각구나. 무덤, 조덤, 아니, 그래라구나, 그럼. 그래라스놈, 그래라스놈.
1: 니비스 리액션 코스 유마, 레디오 준다라.

Thank you.

0: प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेमै रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुसा पर्ने, कपाल मोसिस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सम्बन्धलाई गम्भीर असर पुर्याउँछ।
1: मुख्य शहरी विशेषताहरू मैले नगरपालिकाहरू शहरी विशेषताहरू फुर्मेन्टल क्लिनिक दुलेगौडा क्वालिटी क्रिएटेड ट्रस्टहरूको प्रणाली सुत्रगण्डकी डिजिलिङ विशेष धन्यवाद एवं स्वीकृति एवं परिवार पुनरागम अमेरिका।

रेडियो द्वारा जो जीतने जा रही सर्विस

रेडियो प्रभाव एफएम द्वारा सही सन्देश।

एक प्रकार सेवा करने भोक्ता अवश्य दिन होगा।

0: स्वतः सुरु गराउनु त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विकृत कुरा सुन्छौँ.
1: हेर्नुहोस्, किराएर सुक्खा जमिनमा पानी नसाउने जमिनको फुलले धागा पाकेमा पहिले पाकेको छ भने धागा पलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्.
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लिलाको सम्झेको त सबैभन्दा पहिलो राख्ने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू फर्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्नु सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामा निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन.
1: यस्तो गतिले धुकेर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोप गरेर अनलोड गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचेको छ, ज्यान नभए किन
2: रेडियो गुरुबाबा एफएमद्वारा सधैँ मजारी सन्देश.

and it's not possible to have good weather also when you're 2 miles out of town and things are still dirty. Lots of problems are coming with us. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. We have to take a deep breath of water to that. उसै को थाले को सडक खबर बताउनु भएको छ कि दशको पछि चौथै मन्थबाट कथाको विवरण अनुसार उन्नाइस सौ पहिलोको छठको आगलागि चारको बैया तेइसको हावाहुरी सातको भारी वर्षा र एकको जनामा आक्रमणको घटना घटना पहिलोको घटनामा एघारजना आगलागिमा तिनजना भारी वर्षाको वर्षाको घटनामा पाँचजना खेलबाट बैयाको घटनामा एकजना ज्यान गयो प्राधिकरण जनिनुमा रिपोर्टको घटनामा चाहिँ ड्यान्स भएर तिन सय दुई सय पैँतिस परिवार प्रभावितहरूबाट बर्खाएमा ड्यान्सको बिहान लोकसभा बैठक गरेर हावाहुरी तथा भारी वर्षाको जोखिमको हाल क्षेत्रमा सेटलको प्राथमिक प्राधिकरण सर्वसाधारण अर्जित गर्नमा कसरी प्रगर्मिया सपुवा घटना घटनाले धेरै बहती रहँदा विशेष रूप तपाईँलाई देख्न सक्नुको पढाइमुखी पीडित हुनेको संख्या बहती हिँड्दा सबै कारणबाट प्राथमिक उपचारको सँग टोकाइमसी प्राधिकरण अर्जी गर्नमा सर्पको टोकाइमसी बलपचार बाहिर हिजो नानीको करिबन लुगा लगेन फुलबाहेक झुला लगन लगेन शौचालय प्राधिकरण बाहिर हुनेको लाइन भाग गर्दैन भुइँमा निस्कना खाटमा सुत्न खाटमा झोल्छ खेल झोल पर्दा कसैको